0: خبرنامہ. آداب. خبرنامے کے ساتھ میں نیتیکا تیاگی. پہلے اس وقت کی خاص خاص خبریں. مرکزی کابینہ نے مغربی بنگال، اوڈیشہ، تمل ناڈو اور آندھرا پردیش کے 8 ضلعوں کا احاطہ کرنے والے 4 ملٹی ٹریکنگ پروجیکٹوں کو منظوری دی ہے. مرکزی کابینہ نے بہار میں قومی شاہراہ نمبر 22 کے مظفر پور، سیتامڑھی، سون برسا سیکشن کو 4 لین کرنے کو بھی منظوری دی ہے. مرکزی وزیر داخلہ امت شاہ آج تمل ناڈو کے کووالم میں جنوبی زونل کاؤنسل میٹنگ کی صدارت کریں گے. بھارت سنگاپور وزارتی گول میز کا چوتھا دور آج سنگاپور میں منعقد ہوگا. بنگلہ دیش میں نئے صدر کے انتخاب کے لیے آج ووٹ ڈالے جائیں گے. امریکی صدر ڈونلڈ ٹرمپ نے ایران کے خلاف معاشی جنگ کا اعلان کیا ہے. ٹرمپ نے تہران کی مدد کرنے والے کسی بھی ملک کو معاشی طور پر سزا دینے کی بھی دھمکی دی ہے. اور ایف آئی ایچ ہاکی عالمی کپ میں پول ڈی کے آخری میچ میں آج شام ایمسٹلفین میں خواتین کی بھارتی ٹیم کا مقابلہ انگلینڈ سے ہوگا. اب خبریں تفصیل سے. مرکزی کابینہ نے کل 13,000 کروڑ روپے مالیت کے 5 پروجیکٹوں کو منظوری دی، جن میں ریلوے کے 4 اور شاہراہوں کا 1 پروجیکٹ شامل ہے. اطلاعات و نشریات کے وزیر اشونی ویشنو نے کل نئی دلی میں کابینہ میٹنگ کے بعد میڈیا کو پروجیکٹوں سے متعلق تفصیلی معلومات فراہم کیں. جناب ویشنو نے مطلع کیا کہ وزیر اعظم نریندر مودی کے زیر قیادت کابینہ نے ریلوے کے ملٹی ٹریکنگ کے 4 پروجیکٹوں کو منظوری دی ہے، جن میں 4 ریاستوں مغربی بنگال، اوڈیشہ، تمل ناڈو اور آندھرا پردیش کے 8 اضلاع کا احاطہ کیا جائے گا. انہوں نے کہا کہ ان پر کل 9,450 کروڑ روپے کی تخمینہ لاگت آئے گی اور یہ پروجیکٹ سال 2030-31 تک مکمل ہوں گے.
1: 5 بہت بڑے فیصلے لیے ہیں. پہلے 4 پروجیکٹس ہیں جو کہ ریلوے کے ہیں اور 5واں پروجیکٹ ہائی وے کا ہے. پہلے 4 پروجیکٹ میں جو ہاوڑا سے چنئی کی روٹ ہے، مین لائن ہے، اس مین لائن کے کوڈروپلنگ کے ڈیسیجنز ہیں. اور ایک ہے کٹک سے پیرادیپ ریلوے لائن کا کوڈروپلنگ کا، 3rd اینڈ 4th لائن. اور 5واں پروجیکٹ ہے مظفر پور سے سیتامڑھی ہوتے ہوئے سون برسا ایک تک، یہ 4 لین ہائی وے بنانے کا. ٹوٹل 13,041 کروڑ روپیز کے پروجیکٹس کیبنٹ نے اپروو کیے.
0: جناب ویشنو نے مطلع کیا کہ مرکزی کابینہ نے بہار میں قومی شاہراہ 22 کے مظفر پور، سیتامڑھی، سون برسا حصے کو 4 لین والا کرنے کو بھی منظوری دی ہے، جس پر تقریباً 3,590 کروڑ روپے کی کل سرمایہ لاگت آئے گی. جنوبی زونل کاؤنسل کی 31ویں میٹنگ آج تمل ناڈو میں چنئی کے قریب کووالم میں ہوگی، جس کی صدارت مرکزی وزیر داخلہ امت شاہ کریں گے. جنوبی ریاستوں کے وزرائے اعلیٰ اور 3 مرکز کے زیر انتظام علاقے پدوچیری، انڈمان نکوبار جزائر اور لکشدیپ بھی اس میٹنگ میں شرکت کر رہے ہیں. تفصیل ہمارے نامہ نگار سے.
2: جنوبی زونل کاؤنسل میٹنگ میں 6 وزرائے اعلیٰ حصہ لیں گے، جن میں تمل ناڈو کے وزیر اعلیٰ جوزف وجے، کرناٹک کے وزیر اعلیٰ ڈی کے شیو کمار، تلنگانہ کے وزیر اعلیٰ ریونت ریڈی، آندھرا پردیش کے وزیر اعلیٰ چندر بابو نائیڈو اور پڈوچیری کے وزیر اعلیٰ رنگا سامی شامل ہیں. اس کے علاوہ انڈمان اور نکوبار جزائر اور لکشدیپ کے ایڈمنسٹریٹرز بھی اس میٹنگ میں شرکت کریں گے. اس کے علاوہ متعلقہ ریاستوں کے چیف سیکرٹریوں اور داخلہ سیکرٹریوں سمیت اعلیٰ سطحی افسران بھی اس میٹنگ میں حصہ لیں گے. جنوبی زونل کونسل میٹنگ کے دوران بین ریاستی تعاون، معاشی ترقی، صنعتی سرمایہ کاری، شراکت داری کو مستحکم کرنے، بنیادی ڈھانچے کی ترقی، آبی وسائل ساجھا کرنے، تعلیم، صحت دیکھ بھال، انفارمیشن ٹیکنالوجی، قدرتی آفات سے نمٹنے، جرائم کی روک تھام اور سرحدی تنازعات سمیت کئی اہم موضوعات پر تبادلہ خیال کیا جائے گا. چنئی سے آر چدمبر ناتھن کی رپورٹ کے ساتھ خبرنامے کے لیے ضمیر رضوی.
0: بھارت سنگاپور وزارتی گول میز ISMR کا چوتھا دور آج سنگاپور میں منعقد ہوگا. بھارت کی جانب سے اس گول میز میں وزیر خزانہ نرملا سیتا رمن، وزیر خارجہ ڈاکٹر ایس جے شنکر، کامرس اور صنعتوں کے وزیر پیوش گوئل اور صنعتوں، الیکٹرانکس اور انفارمیشن ٹیکنالوجی اور کامرس کے وزیر مملکت جتن پرساد شرکت کریں گے. ISMR کا میکینزم نئے اور ابھرتے ہوئے میدانوں میں اشتراک کو فروغ دینے کا اہم پلیٹ فارم ہے. ISMR کی افتتاحی میٹنگ ستمبر 2022 میں نئی دلی میں ہوئی تھی، جس کے بعد دوسری میٹنگ اگست 2024 میں سنگاپور میں اور تیسری میٹنگ اگست 2025 میں نئی دلی میں ہوئی تھی. ان میٹنگوں کے دوران ایڈوانسڈ مینوفیکچرنگ، کنیکٹیویٹی، डिजिटाइजेशन, सेहत देखभाल और अद्वियात, हुनरमंदी के फरोग और पायदारी में भारत सिंगापुर जामे स्ट्रेटेजिक शराकतदारी CSP रोड मैप वज़ा किया गया, जिसकी निकाब कुशाई गुज़श्ता साल सितंबर में सिंगापुर के वज़ीर आज़म लॉरेंस वोंग के भारत दौरे के दौरान की गई। इस दौरान डॉक्टर जयशंकर ने कल सिंगापुर पहुंचने के बाद अपने हम मनसब विवियन बालाकृष्णन से मुलाकात की। मुलाकात के दौरान दोनों रहनुमाओं ने दोनों मुल्कों के दरमियान जामे स्ट्रेटेजिक शराकतदारी को मजीद वसअत देने पर तफसीली तबादला ख्याल किया। इसके बाद डॉक्टर जयशंकर सिंगापुर में भारतीय हाई कमीशन के नए चांसरी कॉम्प्लेक्स का संगे बुनियाद रखे जाने की तकरीब में जनाब बालाकृष्णन के साथ शामिल हुए। वजीर दिफा राजनाथ सिंह आज नई दिल्ली में जापान के वजीर दिफा शिंजिरो कोइजुमी के साथ दोतरफा मीटिंग करेंगे। तवक्को है कि इस मीटिंग से दोतरफा ताल्लुकात को मजीद तकवीत मिलेगी, स्ट्रेटेजिक एतमाद और बाहमी तावुन में मजीद इजाफा होगा और भारत बहरुल काहिल खित्ते में इस्तेकाम और सिक्योरिटी को फरोग मिलेगा। दोनों वुजरा बहरी सलामती के सिलसिले में बाहमी तावुन और मेक इन इंडिया फ्रेमवर्क के तहत दिफाई साजो सामान और टेक्नोलॉजी से मुतालिक करीबी इश्तराक के बारे में तबादला ख्याल करेंगे। वजारत दिफा ने कहा है कि इस मीटिंग से दो तरफा दिफाई और सिक्योरिटी तावुन को मजीद बढ़ाने का रोड मैप तैयार करने का मौका फराहम होगा। भारत में अमेरिका के सफीर सर्जियो गोर ने मरकज के जेर इंतजाम इलाके जम्मू और कश्मीर को भारत का अहम हिस्सा करार दिया है और कहा है कि मरकज और रियासत की हुकूमतों ने जम्मू और कश्मीर में सलामती की सूरत हाल को बेहतर करने से मुतालिक कई इकदाम किए हैं। अमरीकी सफीर कल श्रीनगर में जम्मू और कश्मीर के वजीर आला उमर अब्दुल्ला से उनकी रिहाइशगाह पर मुलाकात के बाद मीडिया से बातचीत कर रहे थे। इस दौरान वजीर आला उमर अब्दुल्ला ने कहा कि मुलाकात के दौरान भारत अमरीका ताल्लुकात पर तवज्जो मरकूज की गई और उन शोबों पर गौर व खौज किया गया जहां अमरीका जम्मू और कश्मीर के साथ मसरूफ अमल हो सकता है। जनाब अब्दुल्ला ने मजीद कहा कि मुलाकात के दौरान मुस्बत मसरूफियात और मुस्तकबिल के इश्तराक पर जोर दिया गया। ये खबरनामा आकाशवाणी से नश्र किया जा रहा है। बांग्लादेश में आज सदारती इंतखाबात मुनक़िद होंगे, जिसमें अरकान पार्लियामेंट हुक्मरान BNP के मिर्जा फखरुल इस्लाम आलमगीर और 11 पार्टियों के अपोजिशन इत्तेहाद के उम्मीदवार कर्नल ओली अहमद में से किसी एक को मुल्क सदर के ओहदे के लिए मुंतखब करेंगे। बांग्लादेश में 35 साल बाद सदारती ओहदे के लिए पहली बार वोट डाले जाएंगे। वोटिंग मुल्क की पार्लियामेंट जातीय संसद में आज दिन में 2 बजे से 5 बजे तक होगी। BNP पार्लियामानी पार्टी मीटिंग में इजहार ख्याल करते हुए आलमगीर ने BNP के अरकाने पार्लियामेंट से आज के सदारती इंतखाब में उन्हें वोट देने की अपील की। मुंतखब सदर को कल शाम बंग भवन के दरबार हॉल में बांग्लादेश के सदर के ओहदे का हलफ दिलाया जाएगा। बांग्लादेश की माजूल वजीर आजम शेख हसीना के करीबी साथी मोहम्मद शिहाबुद्दीन ने अपने 5 साल मुद्दत कार मुकम्मल होने से पहले ही सेहत से मुतालिक वजूहात की बिना पर गुज़श्ता माह अपने ओहदे से इस्तीफा दे दिया था, जिसके बाद आज सदर के ओहदे के लिए वोट डाले जाएंगे। अमरीकी सदर डोनाल्ड ट्रंप ने ईरान के खिलाफ नई मुआशी जंग शुरू करने का ऐलान किया है। ट्रूथ सोशल पर की गई पोस्ट में सदर ट्रंप ने कहा कि ईरान को अमेरिका के साथ समझौता करने के कई मौके दिए गए, ताहम ईरान ऐसा करने में नाकाम रहा। उन्होंने कहा कि वाशिंगटन अब तेहरान के खिलाफ मुआशी जंग और अलग थलग करने की ऐसी मुहिम का आगाज करेगा जिसकी माजी में कोई नज़ीर नहीं मिलती। ट्रंप ने तेहरान की मदद करने वाले किसी भी मुल्क को मुआशी तौर पर सजा देने की भी धमकी दी। उन्होंने खबरदार किया कि कोई भी मुल्क जो ईरान के माली इदारों, कारोबार, हवाई अड्डों और हुकूमती एजेंसियों की मदद करेगा, उसे संगीन इक्तसादी नतायज का सामना करना पड़ेगा। माना जा रहा है कि इन इकदाम का मकसद तेल के स्मगलिंग नेटवर्क, मुआशी लेन देन, मकानात के लेन देन, बहरी जहाज़ों की रजिस्ट्री और फ्रंट कंपनियों समेत ईरान की इक्तसादी शहरक को निशाना बनाना है। सदर ट्रंप ने नए इकदाम को मुआशी डी डे करार देते हुए अमरीकी इत्तेहादियों से अपील की कि वो ईरान को अलग थलग करने में वाशिंगटन का साथ दें। ट्रंप ने मजीद कहा कि इस मुहिम का मकसद बैरून मुल्क फाइनेंस और मदद की ईरान की सलाहियत को कमज़ोर करना है। ये ऐलान ऐसे वक्त में किया गया है जब तेल की आलमी आमद व रफ्त की अहम तरीन आबी गुजरगाह आबनाए हुरमुज पर अमरीका और ईरान के दरमियान कशीदगी बढ़ रही है। ट्रंप ने कहा कि आबनाए हुरमुज खुली रहेगी। ट्रंप ने दावा किया कि